0: बस असान जो प्लॉट होयो असान के वापस दे छडियो असी आयो बच्चा असा का गलती थी वई माफ करे असान के हाने असी अगते ना कदम खंदासी ना कंतासी असा जी जाय असान के वापस मीर तारिक साहब दे छडी असान के मेहरबानी वडी वडी उंजी मेहरबानी असी आयो बच्चा असा का गलती थी वई
1: गलती थी वई बीर को कदम न खंदासी सूबाई वजीर मीर तारिक टालपुर असान के घर वापस दे छिया ڈرکڑی میں مینگواڑ برادری کی متاثر عورتوں جو میڈیا سے گال ٹے ڈی اگ مینگواڑ برادری کی عورتوں طارق ٹالپور صوبائی وزیر مینگواڑ بین سے ملاقات کئی تصویر میں ایک شخص صوبائی وزیر میر طارق ٹالپور کے ہاتھ بدی بیٹھل نظر اچھی رہو ہے